जाको राखे ताईया मार सके ना कोई, जाको राखे ताईया मार सके ना कोई, अरे जाको राखे ता